0: उनके साथियों ने बर्दाश्त की। दरअसल इस बात का अमली मुजाहिरा था कि एक हुसैनी कभी किसी दूसरे को प्यासा या भूखा नहीं देख सकता।
1: बिल्कुल आमिर, आपने सही फरमाया, और इसीलिए हम चाहते हैं कि हम अपने सुनने वालों से ये गुजारिश करें कि क्यों ना इस गर्मी के मौसम में हम करबला के उस दर्स को अमली जामा पहनाएं। आज की इस तपती धूप में जब हम पानी के एक घूंट की अहमियत को महसूस करते हैं, तो क्यों ना अपने घरों के बाहर छतों पर या खिड़कियों में मिट्टी के छोटे से बर्तन में पानी रख दिया करें।
0: बहुत ज़बरदस्त तजवीज़ है सायका। ये सिर्फ पानी का एक बर्तन ही नहीं, बल्कि ये अमले हुसैनी का एक छोटा सा नमूना है। हमारे इर्द गिर्द बेजुबान परिंदे जो इस शरीद गर्मी में पानी की तलाश में मारे फिरते हैं, उनकी नन्ही सी जान बचाना भी तो करबला का ही एक सबक है। जब हम किसी प्यासे की प्यास बुझाते हैं, चाहे वो इंसान हो या कोई परिंदा, तो हम दरअसल उस आला जरफी का अमली मुजाहिरा कर रहे होते हैं जिसकी तालीम हमें करबला के मैदान से मिली।
1: हम बिल्कुल दुरुस्त फरमाया आपने आमिर, छोटे छोटे इकदाम ही बड़े समाजी बदलाव की बुनियाद बनते हैं। आपके इस छोटे से अमल से किसी प्यासी जान की बका मुमकिन है, और यही हकीकी हुसैनियत भी है।
0: बिल्कुल, क्योंकि हुसैनियत का पैगाम ही हयात इंसानी व हयात फितरत की हिफाजत है।
1: बहुत खूब।
0: समय मोहतरम 7:35 दिन सब दिन वन सब पेश कोश्रन खबरन हिंद बुलेटिन।
2: ये छे आकाशवाणी। آداب، صبحچ دون 8 مبشر رفائی نیز زیوی بوزیو خبر گوڑ خاص خاص خبرن پیٹ اک نظر وزیر اعظم نریندر مودی ووت مشترک چیلنجن ہند مقابل کرنس من برکس ملکن ہند رول اہم برکس ملک کیو قومی سلامتی مشیرو دہشت گردی تو سائبر خطرن ہند چار کرنے باپت مضبوط تال میل کی ضرورت پہ زور دیتمت سرکارن ووت پیٹرولس نسبت ایتھنال بلینڈنگ پروگرام سائنسی بنیادن پہ تصدیق کرنا آمت تو بھارتن ایف آئی ایچ مینز پری لیگ ہاکی ٹورنامنٹ کس اکس میچس من روایتی حریف پاکستان ہارنومت ون خبر تفصیل سان وزیر اعظم نریندر مودی ووت عالمی سترس پہ بدلون حالاتن من سلامتی بھجوٹ مزید مستحکم بنانس تو دہشت گردی کیو سائبر سیکورٹی پہ ووتلون ٹیکنالوجی تام چیلنجن ہند مقابلہ کرنس من برکس ملکن ہند اک اہم رول بنان وزیر اعظم کور رات شامس نو دلی من برازیل روس بھارت چین جنوبی افریقہ پہ مشتمل برکس ملک کن قومی سلامتی ہند مشیرن ست ملاقات اکس سوشل میڈیا پوسٹس من وون وزیر اعظم زی بھارت برکس صدارت کری محفوظ تو شمولیتی عالمی حالات بنانس من مدد برکس ملک کیو قومی سلامتی مشیرو تو سینئر سیکورٹی اہلکارو دہشت گردی تو سائبر خطرو سان ووتلون چیلنجن ہند مقابلہ کرنے باپت مضبوط تال میل قائم کرنس پر زور دیتمت نو دلی مز بھارت کس قومی سلامتی مشیر اجیت دووال سند صدارتس مز منعقد سپز مچ شرحم برکس نیشنل سیکورٹی ایڈوائزرن ہنزی میٹنگ مز آو مشترک چیلنجن ہند مقابلہ کرنے خاطر کرنے ان والن کوششن پہ تبودل خیال کرنے ات مز آو سیکورٹی چیلنجن ہند چارن کرنے باپت لازمی اقدامن پہ سرن سوچنے وزیر اعظم نریندر مودی افسرن باند باند کورمت تم گھن وکست بھارت خواب پور کرنس مز پن رول ادا کریں زساس ثوو بیچ کن تربیت پراون والن اکھت تریشیت آئی اے ایس افسرن سیت کات کران وون تمو زی افسرن پز قوم چی ترقی باپت پنن پان وقف کرن تو لکن آرام واتاون باپت پز کم کرن آت موقع پر بیو یمو افسرو پنی ٹریننگ تو مختلف وزارتن مز کم کرنس متعلق پنن تجربات صدر جمہوریہ دروپدی مرمون کے راحت راشٹرپتی بھون نو دلی من اکس تقریبی پہ پانچ ہٹن شخصیت پدم ایوارڈ عطا یمن من ز پدم وبھوشن ست پدم بھوشن تو 54 پدم شری ایوارڈ شامل اج لٹ آو جموں کشمیر سی تعلق تھون ولس برج لال بٹس تہ پدم شری اعزاز دن تمو ایڈا ایوارڈ سمجی خزمت انجام دنس پہ عطا کرنا آمت خیال باوت کران کر صدر جمہورین ایوارڈ پرون والن

0: हेलो महफिल गजल।
1: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम जी, कौन बात कर रहे हैं? हम तेरे शहर में आए हैं मुसाफिर की तरह। बिल्कुल करो तो खतरो ये गजल पेश। तो ऐसे बेकन से थी ये गजल यसान बोजुन।
1: اہن حظ بالکل میسج کیا عبدالحمید حجام عبدالقیوم حجام ظہور احمد حجام غلام حسن حجام حائجان بائیجان نشیم العالی کی بے شاہد بے شو یمو دوستو تہ قرمت من چھ نہ رلان کہین سون نہ آتی ون کہ
0: بالکل تو تہ تہندین ستھین خطر کرو ضروری غزل پیش تہ کال کرنے خطر سٹھا سٹھا شکریہ।